जाको राते छाइया मार सके ना कोई, अरे जाको राते छाइया मार सके ना कोई, अरे बाल ना पाका कर सकेगा जो जा...